0: हुन्छ।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
4: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भुरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 10 गते आइतबार, सन् 2026 जुलाई 26 तारीख असार शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
0: सरूआमा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूआ, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनु पर्ने विज्ञको सुझाव।
4: समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने, दण्डित हुने, चाहिँ त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
0: शिक्षा मन्त्रीको राजीनामा पछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
1: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारी अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्यल थपेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल झगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
0: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। करोड़ौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठड़िएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड़ लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिबिजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य क्षेत्र कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 जना मात्र छन्। विशेषज्ञ डाक्टरका 72 दरबन्दी रिक्त छन्। त्यसमा पनि जाँजरको डोल्पा, हुम्ला, मोगु, कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन्, जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य, विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कहिरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
13: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
16: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,000,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000,000 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,00,000,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,00,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,00,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% नै खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री दिलीराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कैदी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिने एउटा एक्सन प्लान बनाउने सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कारवाही हुने, दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिने मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कारवाही गर्ने प्रक्रियाबाट सुरु गर्नुभयो भने तल तलब जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि, विभागदेखि, मन्त्रालय, योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस व्यवस्थित प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
4: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मनपरी ढंगले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुल नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
4: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले बाचा गर्यो दुई वर्षमा दोस्रो तथा राष्ट्रिय ग्रुप आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण लिए, त्यो बाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगत भन्दा फरक ढङ्गले जानुपर्ने खाँचो र आवश्यकता छ, र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन।
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नु पर्छ?
3: शिक्षा स्वास्थ्यमा जुन ढङ्गले चाहिँ यो 3% कर लिने गरिएको छ, बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिएको छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ खारेज गर्नुपर्छ भन्ने मलाई। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरिब र विपन्नलाई चाहिने तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ, र आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन। थप रूपमा यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको, त्यो नयाँ ढङ्गले चाहिँ विचार गर्नुपर्ने र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनु पर्ने खाँचो आवश्यकता
1: छ। उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलीराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढ़ेको छ। यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ़दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो। यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरोकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्ममा बिक्री भइरहेको छ। यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको झण्डै 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा 4 तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशीय खसीको मासु उपभोक्ता मारमा गोर्खा पत्रमा खबर छ।
5: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू को ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यंग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाव थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिप्कीले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
6: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लेग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
5: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
6: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्र भन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
5: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम रहेको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यानपावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता तत्काल नभए वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिनुभएको हो।
5: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपरान्ह 12 बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
6: नहुने बिरुवालाई पानी नपिना।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
6: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी, बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
5: सरूवामा सुशासन मैत्री अभ्यास। अनलाइनबाटै 200 कर्मचारीको सरूवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तरास।
6: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
5: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: स्नान सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083 5211648 र 5207102।

0: कर्णाली प्रदेशका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा, प्रदेश सरकारहरूमा सहकार्य गर्ने एमाले र नेकपा बीच सहमति।
1: घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको पुलु बजारका 3 वर्षीय बालकको मृत्यु, 2 जना घाइते।
0: कर्णालीमा अब 25 लाख सम्मको कृषि आय कर नलाग्ने, अंशमण्डामा लाग्ने करमा व्यापक कटौती।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री अन्नलाल कणेलले पदबाट राजीनामा दिनुभएको छ। कर्णाली प्रदेश सभाको बैठकमा कणेलले आफ्नो धारणा राख्दै राजीनामा दिनुभएको हो। आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उहाँले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाउनु भएको हो। आगामी प्रक्रिया पूरा गर्न राजीनामा दिएको उहाँले जानकारी दिनुभयो।
2: सभामुख मार्फत के भन्न चाहन्छु त भन्दा, जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु र साथीहरूले जे हाम्रो संवैधानिक र नियमावलीको प्रक्रियाका आधारबाट जे प्रक्रिया अगाडि बढाउनु भएको छ त्यसलाई मैले सकारात्मक रूपले लिएको छु। यो प्रस्ताव दर्ता भइसकेपछि प्रभाव पार्न वा आफ्नो कुरा भन्न मैले धेरै मेहनत गर्दै गरिन, यसकारणले गरिन हाम्रो संगत हाम्रो तहको छलफलले गरेको होइन।
1: कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपामा सांसदले कणेल विरूद्ध गत हस्तार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कंग्रेसले आफ्नो कार्यकालमा नीतिगत थुप्रै सुधारका काम भएको दावी गर्नुभएको छ। कणेल 2080 साल चैत्र अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। शुरूमा तत्कालीन माओवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कणेल 2081 साल साउनदेखि नेपाली कंग्रेसको गठबन्धनमा मुख्यमन्त्रीमा कायम रहनु भएको थियो।
0: यसैबीच नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारहरूमा गठन र सहकार्य गर्ने 3 बुँदे सहमति भएको छ। हिजो भएको सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र

0: गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
1: घर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको मुगुम कामरङ गाउँपालिका पाँच पुलु बजारमा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब चार बजे पेमा लामाको घर माथिबाट पहिरो खस्दा तीन वर्षीय रमेश बडुवालको मृत्यु भएको हो। प्रहरी चौकी डोल्फो पुलबाट खटिएको प्रहरी टोलले घटनास्थलबाट उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याए पनि उपचारको क्रममा भने रमेशको ज्यान गएको हो। यस्तै रमेशका बुबा 32 वर्षीय जगन्नाथ बडुवाल र आमा 27 वर्षीय सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको अवस्था भने सामान्य नै रहेको प्रहरी जनाएको छ। छाना तरारा नगरपालिका 13 तिर्पका बडुवाल दम्पतिले यो घर भाडामा लिई होटल सञ्चालन गर्नुभएको छ। पहिरोले घरमा पूर्ण रूपमा क्षति भएको छ भने आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
0: नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको बताइरहेका बेला उपभोक्ताहरूले भने ग्यास नपाएको गुनासो गरिरहेका छन्। पछिल्ला दुई तीन दिनमा ग्यास सिलिण्डर बिक्री वितरण भए पनि पर्याप्त नभएको र धेरैले पाउन नसकेको उनीहरूको गुनासो छ। उनीहरूले अझै पनि वितरण प्रणाली व्यवस्थित हुन नसकेको भन्दै यसलाई व्यवस्थित बनाउन माग गरिरहेका छन्। यता निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको छ। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्तिले वितरणमा केही प्रभाव परेको बताउनुभयो। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत बिक्री गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्र ग्यास खरिद गर्न अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न भनेको छ। यसैगरी तोकिएको मूल्यभन्दा बढ़ी रकम असुल गरेको मौजदात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
1: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने भएको छ। कर्णाली प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्णाली प्रदेश आर्थिक ऐन 2083 कृषि आयकरमा हेरफेर गरेको हो। अब 25 लाख रूपियाँसम्म कृषि आय हुने किसानले एक रूपियाँ पनि कर तिर्नु पर्ने छैन। यसअघि कृषिमा 5 लाखसम्मको आयमा मात्रै कर छुटको व्यवस्था गरिएको थियो। कृषि आयमा हुने सो घोषणालाई विश्वास गर्दै सरकारले साना र मध्यम किसानलाई करको दायराबाट बाहिर राखेर हौसला प्रदान गर्ने नीति लिएको छ। 25 लाखदेखि 50 लाखसम्मको आयमा जम्मा 1% कर लाग्नेछ भने 1 करोड़ भन्दा माथिको आयमा 1.75% कर लाग्ने उल्लेख छ। सरकारले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ल्याएको यसअघिको नीति पनि हटाएको छ। यस्तै नयाँ ऐनमा अंश बण्डमा लाग्ने करमा व्यापक कटौती गरिएको छ। गत वर्ष 30 लाखसम्मको सम्पत्ति बाँफड गर्दा 1.5% कर तिर्नुपर्ने व्यवस्थालाई घटाएर यस वर्ष 0.2% कायम गरिएको छ। यस्तै 2 करोड़ भन्दा माथिको सम्पत्तिमा लाग्ने 2.5% करलाई घटाएर 0.5% झारिएको छ। यसले पैतृक सम्पत्ति बाँफड गर्दा हुने आर्थिक भारलाई झण्डै 90% कम गरेको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, वात सम्बन्धी रोगहरूको सफल उपचार।

0: सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
1: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-5840-93 र 97054-67993।
3: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
3: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र MICD काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
0: साथै आवेदन दस्तुर कनेक्ट IPS बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री कर्णेलद्वारा पदबाट राजीनामा, प्रदेश सरकारहरूमा सहकार्य गर्ने एमाले र नेकपा बीच सहमति, घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको पुलु बजारमा 3 वर्षीय बालकको मृत्यु, 2 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कालीकोटको शुभकालिका गाउँपालिका स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा र माटो लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पछ्याएपछि दुवैतर्फ सवारी साधन सञ्चालनमा आएका हुन्। सड़क खुलेसँगै रोकेका सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्। निरन्तर वर्षाका कारण यो सड़क खण्डमा पुनः पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्राधिकारले कालीकोटले सवारी चालक तथा यात्रीलाई आग्रह पनि गरेको छ। हाल वर्षा रोकिएर मौसम केही खुलेको भए पनि पहिरोको जोखिम पूर्ण रूपमा टरी नसकेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।
3: आज कर्णाली सहित बागमती, गण्डकी लगायतका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। भोलि देशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी, सुदूरपश्चिमका पहाड़ी तथा तराईका 1-2 ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको सम्भावना रहेको र भोलि कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा
4: पनि ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: कर्णाली प्रदेशका स्थायी बासिन्दा तथा प्रदेशभित्र कार्यरत नागरिकलाई प्राकृतिक विपत्तिबाट हुने मानवीय क्षति विरूद्ध सामूहिक दुर्घटना बीमाको दायरामा ल्याइएको छ। 16,88,412 जना कर्णालीवासीले बीमाको दायरामा समेटिएको छ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार प्रदेशभरका नागरिकका लागि प्राकृतिक विपत्तिबाट हुने जोखिम सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन लागू गरिएको हो। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्णालीका 10 जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी अनुसार बीमा कार्यक्रम 2083 जेठ 31 84 जेठ 29 गतेसम्म लागू रहनेछ। यस अवधिमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका नागरिकका परिवारले प्रति व्यक्ति 2,00,000 रूपियाँसम्म बीमा दावी गर्न पाउने व्यवस्था गरेको छ। कर्णाली प्रदेश भौगोलिक रूपमा प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको प्रदेश मध्येको एक प्रदेश रहेको छ। यस्ता विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। सार, हिमपात, असिना, हिमपैह्रो, हिमताल, विस्फोट, भूकम्प, बाढ़ी, पहिरो, डुबान, हावाहुरी, आँधी बेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, खडेरी, डढेलो लगायतका प्राकृतिक विपत्तिका कारण मृत्यु भएमा प्रति व्यक्ति 2,00,000 रूपियाँ बीमा रकम उपलब्ध हुनेछ। प्राकृतिक विपत्तिकै कारण जंगली जनावरको आक्रमण, भीरबाट लडेर, ढुङ्गाले लागेर तथा नदीमा डुबेर वा बगेर मृत्यु भएका घटनामा पनि बीमा सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।
4: अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी आउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले हिजो बेलुका डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यसपछि वार्ता मार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाइएको हो। मन्त्री पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढ़ीमा डाक्टर केसीसँग सम्वाद गर्ने कार्यक्रम रहेको छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचाप पनि उतार चढ़ाव देखिएको उहाँलाई धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल सारिएको जनाइएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो देखाउनु भएको हो। मन्त्री मेहताले डाक्टर केसीको अस्वस्थ अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग पनि कुराकानी गर्नुभएको थियो।
1: हुम्ला र मुगु जिल्लाको सीमाना नेरघाटमा मुगुको 16 गाउँपालिका 5 जोड्ने बेली ब्रिज निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएसँगै मुगुका स्थानीय कर्णाली करिडोरसँग प्रत्यक्ष रूपमा जोड़िएका छन्। पुल निर्माण पछि नेर र ताजा गाउँका करिब 1,500 घर परिवारभन्दा बढ़ी स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। पुलबाट मुगुका स्थानीयसँगै हुम्लाका बासिन्दाले पनि प्रत्यक्ष रूपमा लाभ लिने अपेक्षा गरेको छ। पुल सञ्चालनमा आएपछि आवत जावत, सामान ढुवानी र स्थानीय जनजीवन भने थप सहज बनेको छ। पुल निर्माणपछि मुगुको नेर र ताजा बस्तीका स्थानीयवासी वर्षौंदेखि थुइन र झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
4: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
5: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर

0: औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग छैन।
3: 98 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
3: 198198।
5: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414 मोबाइल 9855519960 9841919336 र 9848289966।
7: सबैको मान सुने
8: रेडियो भेरी एफएम।
9: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली प्रदेश अस्पतालमा रगतको अभाव हुन नदिन भन्दै सुर्खेतको वीरेन्द्रनगरमा 94 पेन्ट रगत संकलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वीरेन्द्रनगर नगर समिति सुर्खेतको आयोजनामा भएको रक्तदान कार्यक्रममा 94 पेन्ट रगत संकलन भएको हो। नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वय राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तथा कर्णाली प्रदेश समितिको सहकार्य एवं नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता विभिन्न संघ संस्थाका प्रतिनिधि युवाहरू तथा सर्वसाधारणले रक्तदान गरेका थिए। बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
3: पाकेको नेपालगंज उपमहानगरपालिकामा एकै दिन 6 सालिक पुननिर्माण गरी पुन अनावरण गरिएको छ। देश र समाजका लागि अतुलनीय योगदान दिएका ऐतिहासिक व्यक्तित्वहरूको स्मृतिमा निर्माण गरिएका सालिक पुननिर्माण गरी एकै दिन पुन अनावरण गरिएको हो। नगर प्रमुख प्रशान्त विष्टले विभिन्न आन्दोलनका क्रममा क्षति पुगेका 6 सालिकको पुन अनावरण गरिएको बताउनुभयो। नेपालगंजको ट्राफिक चोक नजिकै पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ सालिक समेत निर्माण गरी अनावरण गरिएको छ। यस्तै 2046 सालको जनआन्दोलनमा कमाण्डर स्वर्गीय गणेशमान सिंह, पूर्व प्रधानमन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद बीपी कोइराला, पूर्व राजा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाह, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ तथा 62-63 को जनआन्दोलनका शहीद सेतु विकका शालीको अनावरण गरेको छ। करिब 80 लाख रूपियाँको लागतमा सौन्दर्यकरण सहित शालीको पुननिर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ।

0: भेरी खबरको अन्तिममा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा काजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी रहेका छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। नेपाली टोलीको कप्तानी हरि हजुर थापाले गर्नुभएको छ भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहनु भएको छ।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णालीका मुख्यमन्त्री कर्णेलद्वारा पदबाट राजीनामा। प्रदेश सरकारहरूमा सहकार्य गर्ने एमाले र नेकपा बीच सहमति।
1: घरमाथिबाट ढुङ्गा सहितको पहिरो खस्दा मुगुको पुलु बजारमा 3 वर्षीय बालकको मृत्यु, 2 जना घाइते।
0: कर्णालीमा अब 25 लाखसम्मको कृषि आयमा कर नलाग्ने, अंशभण्डामा लाग्ने करमा व्यापक कटौती।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्ने।
0: हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस ट्याङ्कका प्रायोजक फुलीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलीगाउँमा जाऊ।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98 580 25 002 र 98 20 43 41 61।
6: जित पूर्वाली यह साल तो निश्चिंत हो गए।
7: हाँ तब पतलिया याद करो तो जू डराए लागल था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
6: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर।
8: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
9: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हो रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाढ़

आजको मेरो यो अखण्ड अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गयो भने म छिया छिया पर्नेछु।

0: सबै जनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुनि
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया
2: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुन्निने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
3: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू
4: दैनिक बिरामी जाँच डिजिटल एक्सरे भिडियो एक्सरे प्याथोलोजी ल्याब भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने गुणस्तरीय फार्मेसी मुटुको इसिजी माइनर अपरेशन सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा पेट छाती कलेजो मृगौ सम्बन्धी फिजिसियन सेवा नाक कान घाँटी रोग छाला तथा यौन रोग मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ
3: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली ठाकुर बाबा नगरपालिका 1 फुरीगाउँ बर्दिया सम्पर्क फोन नम्बर 084-40-30-82
5: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो
6: पछि नेपालगंज गुलेरतिर गएको बेला ल्याउला नि
5: कहाँ त्यसो गर्नु भएको हजुर हाम्रै फुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि
7: हजुर तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मलखाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्
8: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर खडकलाल पन्थी सिर्जना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98-649-20-111
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ झैँ

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मी प्रसादी सदाको झैँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहन्छ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशि फल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142673601 सम्पर्कमा रहँदै गर्नुहोला। कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल श्रावण 10 गते हो। आज विशेष गरी श्रावण महिनाको 10 गते आइतबार, तदनुसार ईस्वी सन् 2026 जुलाई 26 तारीक रहेको छ। नेपाल सम्मत आज 1146 रहेको छ। आज विशेष गरी 1146 हुँदै गर्दा आज जिल्ला अथवा रहेको छ रौद्रनाम सम्मतर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ महिनाको शुक्ल पक्ष। आज सूर्योदयमा पवित्र दिन हो। द्वादशी 21:40 दिनको 2:04 रहन्छ। तदउपरान्त भने त्रयोदशी तिथि प्रारम्भ रहनेछ। ज्येष्ठ नक्षत्र 8:33 बिहानको 8:50 इन्द्रयुग, 46:43 पौलवकरण, 54:12 आज आनन्द आदि युगमा भने काँडा युग रहेको छ। आजको दिनमानको समय 33:47 बिहान सूर्योदय, 5:24 जाँदा भयो, साँझ सूर्यास्त 6:55 रहनेछ। आज प्रदोष व्रत हो, तुलसी पिए आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अब यो जानकारी सही तपाईँलाई जानकारी गराइहाल्छु म, के हुन्छ तपाईँको आजको दिन कसरी अगाडि बढ्छ भन्ने कुरामा तपाईँहरूलाई म जानकारी गराइहाल्छु। आजको दिनमा विशेष गरी यो ग्रहमा हेर्दाखेरि आजको ग्रह गोचरमा सूर्य कर्क राशिमा रहेका छन् भने चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा रहनु भएको छ। त्यस्तै गरेर आजको दिनमा हेर्दा बुध ग्रह मिथुन राशिमा छन् भने शुक्र यतिखेरको अवस्थामा हेर्दा सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मिन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुनेछ, आज तपाईँको दिनलाई फली ज्योतिष शास्त्रले कसरी आजको फललाई विभाजन गर्नेछ भन्ने कुरामा हामी तपाईँलाई तर्क दिनेछौ। आजको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन सफल छ, उन्नति र प्रगतिमा जाने मौका मिल्नेछ। तपाईँको काममा सकारात्मक हुने खालका योगहरू राशिबाट संकेत राशिमा देख्न सकिन्छ। आजको दिनमा धर्म कर्ममा वृद्धि रुचिहरू हुनेछन् भने काममा सफलता मिल्नेछ। अलिकति आजको दिनमा तपाईँको लागि पुराना कामहरू भने बिग्रिन सक्छन्, नयाँ काम थालनी गर्नु शुभ मान्न सकिन्छ भने धर्मको क्षेत्रमा निकै रुचि वृद्धि रहनेछ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनेछ भने आफै कताकेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि रहने आजको राशिबाट संकेत देखिएको छ। काममा सफलता मिल्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका नयाँ कामहरूबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। आजको दिनमा धैर्य धारण गर्न सके क्षमता वृद्धि राम्रो छ, तर कामबाट अलिकति अब्जस भने आउन सक्ने युग भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राशिमा संकेत देख्न सकिन्छ। आजको दिनबाट हेर्दा तपाईँको लागि काममा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथसाथमा तपाईँलाई नयाँ कामको पनि रुचि वृद्धि रहनेछ। प्रेममा सफलता मिल्नुका साथसाथमा मन भने सन्तोषजनक रहने राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9845 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तपाईँको कामले सफलता प्राप्तिको लागि राम्रो अवस्था जुटाउनेछ। खेलकुदका क्षेत्रमा मन जान सक्छ। नयाँ ठाउँको भ्रमणको योग शुभ दिन सकिनेछ। सोच एकदम राम्रो छ। काममा सफलता मिल्ने खालका योगहरू देख्न सकिन्छ। आजको दिनबाट गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ राशिबाट संकेत रहेको छ। मन प्रसन्न रहनेछ। काममा अलिकति केही दौडधुप रहन सक्ने खालका सम्भावना छन्। गर्दै आएका नयाँ कामहरूबाट पनि शुभ रहेको छ भने गर्दै आएका हरेक कामबाट सफलताको लागि आजको राशिबाट संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुनेछ। काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक रमझममा तपाईँको लागि दिन व्यतीत आजको राशिहरूबाट संकेत देख्न सकिन्छ।
2: कुम्भ राशि
0: कुम्भको लागि आजको दिनमा पारिवारिक दिनहरू सहज बन्दै गएको अवस्था देख्न सकिन्छ। मन अतिरञ्जित रहन सक्छ है। 7:30 र राहुको प्रभाव चलिरहेको छ तर पराक्रम उत्तिकै मात्रामा वृद्धि छ। अधुरा काम त पूरा रहने नै हो।
2: मीन राशि
0: तपाईँको स्वास्थ्यले सुधार पाउने युग देख्न सकिन्छ। आजको दिनमा प्रेममा सफलता मिल्ने युगहरू छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा पारिवारिक रमझमबाट दिन शुभ राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। नेपालका विभिन्न जिल्लाहरूबाट एकै साथमा हामी तपाईँसँग बोलिरहेका छौं। अब तपाईँ कहाँदेखि बोल्दै हुनुहुन्छ? तपाईँले दुईटा नम्बर फोन प्रयास गर्नुहोला, दुईटा नम्बर छन्, ध्यान दिनुहोला। धेरैको जनगुनासो आजभोलि के आयो भने नम्बर भनिदिनु न धेरैचोटि रेडियोमा, नम्बरै भनिदिनुहुन्न, नम्बर टिप्नै पाइँदैन, कति छिटो बोलिदिनुहुन्छ भन्ने खालका जनगुनासाहरू धेरै आएका छन्। फोन बिल्कुलै आउँदैन, कार्यक्रममा पनि फोन आउँदैन। धेरैको गुनासो चाहिँ के हुँदो रहेछ भने राशिफल भनेको बेला अनि अन्य कुराको जानकारी गराएको बेला कहिलेकाहीँ फोन एकचोटि लाग्यो र उठेन भने अनि त्यही कुरामा रात दिन भनिरहने, फोन लागेको थियो उठाउनु भएन, फोन लागेको थियो उठाउनु भएन। अब त्यो त तपाईँहरू के हुन्छ भने प्राविधिक कक्षबाट हामीलाई के अनुमति आउँछ त्यो काम गर्ने, हामी स्टुडियोभित्र बसेर त्यसो भएको हुँदा तपाईँले सिधा सम्पर्क गर्न सक्नुहुन्छ। दुईटा नम्बर छन्, एउटा एनटिसीको नम्बर छ र अर्को एनसीएलको नम्बर छ। एनटिसीको नम्बरमा तपाईँले वाट्सएप पनि जोइन गर्न सक्नुहुन्छ। एनटिसीको नम्बर भन्छु, ध्यान दिएर सुन्नुहोला, 98453 97 658, 98453 97 658, 9845397658। योभन्दा विस्तारित कसरी भन्ने, नम्बर टिप्नु होला सबैले ल, 98453 97 658, 9845397658। यो चाहिँ एनटिसीको नम्बर हो। यो नम्बर सेभ गर्नुभयो भने हामी तपाईँलाई हाम्रो वाट्सएपमा पनि कुराकानी हुन सक्छ है, अनि तपाईँलाई हामी प्रत्यक्ष रूपमा वाट्सएपबाट पनि कुराकानी गर्न सकियो भने नम्बरमा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ। अहिले कार्यक्रममा होस् वा कार्यक्रमभन्दा अरू बेला पनि यिनै नम्बरबाट धेरैभन्दा धेरै कुराहरू तपाईँ हामीसँग नजिक भएर जानकारी लिन सक्नुहुन्छ। 9845397658 यो त भयो एनटिसीको नम्बर। अर्को एनसीएलको नम्बर, जहाँ एनटिसीको टावर छैन तपाईँको सिममा एनसीएलको नम्बर छ भने 98142 73 601, 9814273601, 9814273601, 9814273601 यो नम्बरमा फोन गर्नुहोला। 98142 73 601 है, यो दुईटा नम्बरमा तपाईँले फोन गर्नुहोला। अर्को उपाय भनिदिन्छु, दुईटा नम्बरमा फोन लागेन भने के गर्ने, वाट्सएप जोइन भएन भने के गर्ने भन्दा फेसबुक त सबैले चलाउनु भएको छ, फेसबुकमा तपाईँसँग छ, तपाईँको फेसबुकमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्, LAXMANYASUBEDI सुवेदी, LAXMANYASUBEDI सुवेदी, लक्ष्मण सुवेदी 333। यो तपाईँले सर्च गर्नुभयो भने धेरैभन्दा धेरै कुराहरूको तपाईँले हामीबाट फेसबुकबाट पनि धेरै कुराहरूको जानकारी प्राप्त गर्न सक्नुहुनेछ। बुझ्नुभयो? दुईटा नम्बर पनि भने, फेसबुक आइडी पनि भने, युट्युबतिर पनि भने, सबैतिर भने, अब सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहन्छ। कोही आइसक्नु भएको छ? जय श्री कृष्ण, जय श्री राम, हे भगवान, हे प्रभु, बोलिदिनु न हो हजुर, बोलिदिनु। उहाँसँग हाम्रो प्रत्यक्ष कुराकानी हुन सकेन। यतिखेर फेरि पनि कोही जग्गा यहाँ सुन्नुहुन्छ, उहाँलाई पनि म कार्यक्रममा स्वागत गर्दछु। राधे राधे हजुर, जय श्री राम। कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
1: हेलो,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर भने मैले? हे प्रभु
1: हजुर, गुड इभिनिङ श्री राधे।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ भने मैले?
1: म डोटीदेखि बोल्दैछु, हरेशजी।
0: हरेशजी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई?
1: एकदम सधैँ आरामै छ। हुनुपर्छ हजुरलाई कस्तो छ?
0: हामीलाई पनि ठिकै छ। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ? डोटीमा कहाँ लिएर हुनुहुन्छ, कुन गाउँमा?
1: डोटीको जोराइले,
0: जोराइलेमा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ तपाईँको घरमा?
1: स्मार्ट एफएम बस्छ,
0: स्मार्ट एफएम जोराइलमा बस्छ होइन? स्मार्ट एफएम होइन कि जोरालमा
1: स्मार्ट एफएमबाट सुन्दैहरू म
0: ठिक छ. अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? कति सालमा जन्मिनुभयो तपाईँ?
1: 62
0: साल. कुन महिना? कति गते?
1: 12 गते.
0: हजुर.
1: 2:20 दिउँसो.
0: अनि जिल्ला चाहिँ?
1: जिल्ला चाहिँ बझाङ जिल्ला हो.
0: बझाङ जिल्ला. बार चाहिँ के बार भएको जन्म हो?
1: बुधबार.
0: तपाईँको नाम 62 सालको असोजको 12 गते जन्मिनुभयो, 2:20 दिउँसो बझाङ जिल्लामा. तृतीय नक्षत्रको चौथो पाउमा जन्म हुन्छ. तपाईँको डाल कुमार नाम आउँछ, कर्कट राशि हुन्छ. के राशि गर्नु भएको छ? असोजको कृष्ण पक्षको बुधबारको दिन जन्म. भनेको तपाईँ चाहिँ 16 श्राद्धमा जन्मिनु भएको हो त? राशिको नाम तपाईँको डाल कुमार कर्कट राशि हुन्छ. लग्न धनु लग्न छ. धनु लग्नको मालिक बृहस्पति गएर चाहिँ एकादश स्थानमा गएर बसेको असाध्य राम्रो हो. मान्छे पनि बाठो हो तपाईँ, होइन? खर्च गर्न एकदम लोभ गर्ने मान्छे. तर के भइदियो भने ग्रहमा पढाइ पनि राम्रो हुनुपर्ने. घरमा पितृको दोष देखियो. तपाईँको चन्द्रमा 8 परेको देखियो. पानीमा डुब्ने खालको योग छ. पानीमा कहिलेकाहीँ खोलाले बगाएको थियो, केही याद छ कि छैन? हजुर. अब यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँले सूर्य ग्रहण योगको शान्ति गर्ने, 8 चन्द्रमा र विशेष परेको छ. कहिलेकाहीँ एकदम जिन्दगीदेखि हरेस खान मन लाग्छ. हरेस नखाने, आत्मबल वृद्धि गर्नको लागि चाहिँ तपाईँले सधैँभरि हनुमान चालिसा दैनिक पाठ गर्ने, हनुमान कवचहरू सधैँभरि लगाइरहने घाँटीमा है. अनि चाहिँ त्यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त. पढाइको लागि राम्रो छ, पढाइको लागि नराम्रो छैन.
1: जीवन चलचल कस्तो हुन्छ? वैदेशिक यात्राहरूको लक कस्तो छ?
0: वैदेशिक यात्राको लागि पनि ठिक छ, सबै कुरा राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन. अब अहिले तपाईँलाई मैले दुईटा कुरो भने, सूर्य ग्रहण योगको शान्ति, अनिखेर चाहिँ तपाईँले 8 विश्वयोग र चन्द्रमाको विशेष शान्तिहरू गरेर हनुमान चालिसा पाठ गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ है.
1: माङ्गलिक
0: छैन, केही छैन, राम्रो छ, ग्रह ठिक छ. वास्तुको लागि ठिकै छ, नराम्रो छैन. ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने काम गर्नु है त. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ. हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ. हामी यतिखेर 98453 97658 र 98142376 सिधा सम्पर्कमा रहन्छौ, अथवा फेसबुकतिरबाट पनि केही तपाईँहरू मनमा भएका कुराहरू राख्न सक्नुहुनेछ है. यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधे राधे हजुर.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: धनकुटाबाट बोलेको.
0: धनकुटाबाट को बोल्दै हुनुहुन्छ?
2: पार्वती सन्त.
0: पार्वती साउद
2: सन्त.
0: पार्वती सन्त बोल्दै हुनुहुन्छ
2: हजुर.
0: चिना कसको बारेमा हेराउने हो?
2: छोरीको बारेमा.
0: छोरीको साल महिना गते समय भन्नु त?
2: 2074 साल 11 महिना.
0: फोन राखेर फेरि फोन सुन्ने, कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ?
2: भोजपुर एफएमबाट.
0: अनि भोजपुर एफएम त आज भोलि बज्दैन, आज कहाँबाट सुन्दै हुनुहुन्छ? आज चाहिँ
2: आज पनि
0: भोजपुरबाट. आज रेडियो भोजपुरै छैन, कसरी सुन्नुहुन्छ रेडियो भोजपुर भने? क्या तपाईँहरू पनि खै के हो कि हो? लाली गुराँस होला ल तपाईँले मलाई भन्न जान्नु भएन सबै कुरा कपीमा लेखेर भोलि फोन गर्नु होला अहिले छुट्टिन्छु राधे राधे
2: राधे राधे गुरु
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीको लागि हामी तपाईँसँग जोडिन्छौँ र हामी तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँसँगबाट गर्ने एउटा प्रयास गरिरहन्छौँ हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको बारेमा यहाँबाट हामी तपाईँलाई जानकारी गराउने प्रयास गरिरहेको छु कोही जिज्ञासु लाइनमा यतिखेर आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ दार्चुलाको कहाँदेखि भन्नुभयो कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले हिजो बज्यो आज बजेन कि तपाईँले रेडियो लाउन आएन अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले श्रीमानको साल महिना गते समय भन्नु त कति भन्नुभयो दुई हजार चौवन्न साल कुन महिना चार गते सोमबार भन्नुभयो एघार बजेर पैतिस मिनटमा दार्चुला जिल्लामा यो तपाईँले पहिले पनि हेराउनु भएको छैन हो अस्ति भर्खर चौवन्न सालको कार्तिकको चार गते एघार बजेर पैतिस मिनटमा दार्चुला रातिको जन्म कमल प्रसाद नाम आउँछ मिथुन राशि हुन्छ लग्न कर्कट देखिन्छ लग्न कर्कट हुँदाखेरि लग्नको मालिक चन्द्रमा बाह्रौंमा गएर बसेको छ अलिकति बिहिबार व्रत भने आइतबार व्रत भने बुढाबुढीको झगडा धेरै परिरहन्छ हो बुढाबुढीको कुराहरू कम मिल्छ पैसा त फेरि राम्रोसँग घरमा आमदानी त राम्रो आमदानी भइरहेको छ घर परिवारमा अलिकति कलह कम गर्नुहोला सन्तानबाट पनि राम्रै हुन्छ आइतबार र बिहिबार लसुन प्याज मासु मासु नखाने अहिलेको अवस्थामा यो मान्छेलाई ग्रहबाट अलिकति शनिको प्रभाव चलिरहेको छ शनिको उल्काको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ है उल्का भनेको उल्की तपाईँले कुन ग्रह कस्तो भन्नुहुन्छ शनि कस्तो ग्रह भन्नु त के थाहा छ हो त्यही भएर सुन्नु न त्यही भएर उल्का ग्रह छ अरे भन्नु गुरुबारलाई उहाँहरूलाई थाहा हुन्छ क्या तपाईँलाई केही थाहै हुन नि उहाँको छोरा भयो भने खेर जाने त्यस्तो छैन छोरीको बाटो यस्तो हुन्छ नि त दाजुभाइ अशुभ गर्ने खालको योग होला नि त त्यो हुन सक्छ बुझ्नुभयो नि अरू सब ठिक छ आफै पर्दैन है हस् राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ लामो समयदेखि तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ 98453 97658 र 98142-73601 सम्पर्कमा तपाईँ रहँदै गर्नुहोला एकैछिन छोटो लिन्छु विश्रामपछि उपस्थित हुन्छु रेडियोसँगै रहनुहोला
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान आठ बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी ठुली एकादशीलाई भेट मार्दै आजबाट अब हामी चतुर्मासमा प्रारम्भ गरेका छौँ। चतुर्मासमा धेरै कुराहरूको संयमित अपनाउनुपर्छ, मैले बारम्बार तपाईँहरूलाई भन्दै आइरहेको पनि कुरा हो। हामी आजबाटै तपाईँहरूको धेरै कुरामा सुधार गर्नुपर्ने कुराहरू हुन्छन्। सबै कुरालाई अगाडि बढ्दै बढ्दै बढ्दै जानुपर्ने हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97 658 र 98 42 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। आज जय श्री राधे राधे गुरु, म पनि सुन्दैछु खोटाङबाट धन प्रसाद तिरुवा। कार्यक्रम ज्योतिष दर्पण नियमित सुन्ने गर्छु, समयले साथ दिएसम्म गुरु भन्नुभएको छ, धन्यवाद छ। जय श्री कृष्ण राधे राधे गुरुजी, म बर्दियाबाट सुनिरहेको छु भन्नुभएको छ। नाम पनि खुलाउनु भयो भने त धेरै कुरामा राम्रो हुन्छ। हामी हरेक दिन तपाईँहरूको बारेमा तपाईँको रेडियो सेटसम्म तपाईँ

0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
1: रेडियो नयाँ कर्णालीहरू,
0: नयाँ कर्णालीबाट सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2083 साल असार 30 गते मङ्गलबार बिहान 10:19
0: कुन जिल्लामा भयो जन्म?
1: कालीकोट जिल्लामा। हजुर,
0: कालीकोट कहाँ भयो? मानमामा कि घरतिर हो?
1: शुभकाण्डिका गाउँपालिका भर्तामा। गुरु,
0: तपाईँ घरै भर्ता हो?
1: हजुर गुरु।
0: अहिले भर्तामै हुनुहुन्छ?
1: हजुर गुरु, भर्तामै छु।
0: अनि भर्तामा रेडियो नयाँ कर्णाली सुनिन्छ कि रेडियो अर्को स्थानीय देखे अरे शुभकालिका?
1: शुभकालिका सबै सुनिन्छ गुरु, अब रेडियो नयाँ कर्णालीबाट चाहिँ तपाईँको कार्यक्रम सुनिन्छ।
0: ए, यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको बच्चाको लागि औँसीको दिनमा जानु भएको रहेछ हो?
1: हजुर गुरु।
0: औँसीको शान्ति गराउनु, छोरा कि छोरी हो?
1: छोरा गुरु।
0: कोमल नाम आउँछ, मिथुन राशि हुन्छ, अलिकति स्वास्थ्यमा समस्या आउने, कालसर्पयोग पनि परिरहेको छ, भोलि बेलैमा उपचार नगरे स्वास्थ्यहरूमा समस्या आउने, बढी रोगी हुने, बढी रिसाउने कराउने खालको समस्याहरू हुन्छ होइन? ग्रहको लागि विशेष शान्तिहरू गर्दै, ग्रहको लागि विशेष पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अब यो ग्रहको शान्तिहरू गरेर ग्रहको पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। आत्तिनुपर्ने ग्रहहरू छन्, बेलैमा शान्तिहरू गरेर बेलैमा पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ?
1: बुवा आमाको सम्बन्ध,
0: बुवा आमासँगको सम्बन्ध ठिक छ। अब यो छोराको काल सर्वे परेपछि आमा बुवाको यसै पनि झगडा पर्न सक्छ, आमा र बाबुको चाहिँ है।
1: घरको वास्तु के छ गुरु?
0: वास्तुको लागि ठिक छ, नराम्रो छैन। एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो हो रातो, के अरे पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी तपाईँसँग उपस्थित हुने कामहरू गरिरहेका छौँ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा पुनः कार्यक्रममा स्वागत गर्ने गर्छु। राधे राधे हजुर।
1: हेलो,
0: राधे श्याम हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? भन्दै थिएँ उहाँको फोन डिस्कनेक्ट भयो, अलि हो हल्लामा बसेर फोनमा कुराकानी नगरिदिनको लागि अनुरोध गर्छु। फोन लागेन भने धेरैको गुनासो आउँछ, अनि फोन लाग्यो भने नियमभन्दा उल्लङ्घन धेरै गर्नुहुन्छ। मैले फेरि पनि भने साल महिना गते समय बार जिल्ला कपीमा लेख्नु होला। मलाई महिना भन्ने बेला चैत्र महिना, वैशाख महिना, फागुन महिना, माघ महिना, असोज महिना भन्नु होला। एक महिना दुई महिना भन्नु भने फोन कनेक्ट हुन सक्दैन, अनि होला बसेर फोनमा कुराकानी नगरिदिनु होला। जिज्ञासाहरू पनि टक्क लेखेर राख्नुभयो भने सजिलो हुन्छ, छिटो मिठो हुन्छ। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: उदयपुरबाट आयुष रेग्मी।
0: आयुष के भन्नुभयो?
1: रेग्मी।
0: रेग्मी आयुषजी, कहाँनिर पर्यो उदयपुरमा घर?
1: उदयपुर गाईघाट।
0: गाईघाट कहाँनिर? चौडेपट्टि हो?
1: होइन, पुरानो गाईघाट।
0: पुरानो गाईघाट। कुन रेडियोमा कार्यक्रम सुनिन्छ अहिले त्यहाँ आज?
1: उपहार
0: बजिरहेको छ उपहार एफएममा कार्यक्रम ज्योतिष दर्पण।
1: हजुर,
0: भन्नु त कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो।
0: कसको? आफ्नै हो।
1: हजुर,
0: साल महिना गते समय फटाफट भनिदिनुहोस् त।
1: 2065 साल फागुन 10 गते रातिको 11:35।
0: कुन जिल्लामा?
1: खोटाङ।
0: अनि के बार भएको जन्म हो?
1: शनिबार।
0: 2065 फागुनको 10 गते शनिबार 11:35 रात्रि उत्तर साढा नक्षत्रको दोस्रो पावमा नाम जुर छ, भोबाट नाम आउँछ, भोजराज हो। मकर राशि नै हेर्नु गर्नु भएको छ?
1: हजुर।
0: अनि यस्तो ज्ञानी मान्छेले राम्रोसँग

0: पढ्नु पर्दैन त, पढाइमा कमजोरी छ नि फेरि गुरुमा त। अहिले तपाईँ 18 वर्ष हुनुभयो होइन,
1: 18
0: पुग्नु भयो नि, 65 सालले मान्छे 18 पुग्नु भयो नि त। अब छैन 18 वर्ष पुग्यो नि, 65 सालले त तपाईँ 18 वर्ष पुग्नु भयो त। अब राहु चल्या छ अनि पढ्न मन छैन, आमा पनि रोगी हुनुहुन्छ है मम्मी के
1: हजुर
0: के गर्नु भन्नुहुन्छ। अब ग्रहमा दोषै दोष छ, राहु चलेको छ, उतापट्टि भद्रिका चलिरहेको छ, तपाईँलाई अङ्गार लिएको छ, गुरु चन्द्र लिएको छ, बिहिबार व्रत पाउनुपर्छ, माङ्गलिक पर्या छ, आफ्नो उमेर सानो देख्नुहुन्छ, प्रेमतिर मन जान सक्ने सम्भावना धेरै भइसकेको छ। राहुले शान्तिहरू गर्नुभयो भने पढाइ बिग्रिन्छ। कतिमा पढ्नुभयो अहिले? पढाइमा कस्तो छ अहिले? अलिकति पहिले भन्दा कमजोरी भएको हो, अलिकति ध्यान दिनु पर्यो। राहु भन्ने ग्रहको शान्ति गर्नु पर्यो, राहुको शान्ति गरेर पूजापाठ गरेपछि तपाईँको राम्रो पक्ष भनेको जन्मकुण्डलीमा महालक्ष्मी युक्ति छ है, यसले गर्दा राम्रो हुन सक्ने सम्भावना छ। शुक्र उच्च छ, बिहा पछाडिको भाग्य राम्रो चम्किने, तर बिहिबार मंगलबार पूर्णिमाको दिन व्रतहरू बसेर राहुको शान्ति पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अहिले राहु छ, अब यो एक दुई वर्ष राम्रो छैन है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको तपाईँलाई हामी जानकारी दिने एउटा प्रयास गरिरहन्छौ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? महेन्द्रपुरी 556 को वानाबाट।
2: हजुर,
0: वाना र माल्टा कति फरक पर्छ?
2: वाना र माल्टा
0: हजुर
2: एक दिनकै बाटो पर्छ
0: है।
2: हजुर, एक दिनकै बाटो हो, अहिले पनि गाडीले अब खानपानी हुँदै जानुपर्छ।
0: ए, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: कसको बारेमा भन्दा पनि नि गुरु, मेरो त जिज्ञासाहरू धेरै हुन्छन्। हिजो तुलसा जहाँ भने रोप्दा पनि दल राखो अनि मठमा सार्नुहुन्छ भन्नुहुन्थ्यो होइन?
0: हजुर हजुर।
2: तुलसा नि
0: हजुर
2: जानी छरे पनि हुन्छ, तर रोप्न चाहिँ तुलसाको मठमा रोप्नु भन्नुहुन्थ्यो नि।
0: हजुर,
2: हामी चाहिँ दल भित्रै राख्नुपर्छ, बाहिरको चाहिँ हामी जल्छी हुन्छ भनेर चलाउँछौँ न त गुरु।
0: ए, त्यस्तो छ चलन?
2: बाहिरतिर उम्रिनु हुँदैन, बाहिरको चाहिँ जल्छी, भित्रको मात्रै भनेर गोडमेल गर्छौ होइन?
0: भित्रको चाहिँ के उपाध्ये?
2: भित्रको मात्रै चल्छ, बाहिरको चाहिँ यस्तो पूजा आजामा तिथि श्राद्धमा त्यो मन्जरीहरू चलाउने चलन छैन।
0: यसो नि त, तपाईँले अरू बेला खासै तुलसी पुत्र प्रयोग गर्नुहुन्न?
2: हजुर,
0: तपाईँको बारी हुन्छ नि, बारी थाहा छ नि, बारी होइन पाहा
2: हुन्छ, बारी उदी बाहिरको चाहिँ हामी पूजा आजामा चलाउँदैनौ, तुलसाको मठको मात्रै चलाउँछौ भन्न खोजेको।
0: ए होइन, त्यो तपाईँको यस्तो हुन्छ, मान्छेको सोचमा फरक पर्ने कुरा हुन् होइन?
2: हजुर,
0: बाहिर झर भने के अरे जोइसी हुने रे के भयो भयो अब, अनि कहाँ झर भने फेरि छेत्री हुने हो थाहा छैन। तुलसी वनस्पति हो, तुलसी आफैमा शुद्धता छ, तुलसीको काम भनेको अक्सिजन दिने हो, मठमा उम्रे पनि भैमा उम्रे पनि। मैले हिजो तपाईँलाई के भने, हिजो रेडियोबाट एउटा अब संसारको तुलसीलाई आरती गर्दै हिँड्न त हामी सम्भव हुँदैन नि त।
2: हजुर हजुर,
0: त्यही भएर मठमा चाहिँ सम्मानार्थ गरेर त मन्दिर आकारको बनाएर सम्मान गरेको मात्रै हो, बुझ्नु कि भएन? पहिले मैले यसको कुरो भनिदिइहाल्छु।
2: हजुर हजुर,
0: मठभित्रको उपाध्याय हो नि, बाहिरको जोइसी छेत्री कामी दमाई के हो नि, त्यो कहीँ लिएको छैन, यो कहीँ पनि छैन। तर के चाहिँ हो भने, तुलसी बाहिर जस्तै अलिक फोहोर खाममा भयो भने त्यहाँको चाहिँ मान्छे जानलाई घिनाउने, त्यहाँ गएर चाहिँ पात झर्यो भने त्यो टिप्न फोहोर हुने भएकाले शुद्ध ठाउँमा राख्नु भन्ने एउटा मानसिक तपाईँलाई भन्ने कुरा हो त्यो होइन। तर मठ बिनाको बाहिरको मञ्जरी चल्दैन भन्नु चाहिँ राम्रो होइन। जस्तै तपाईँको घरमा शालिग्रामको पूजा अब गर्नुहुन्छ गर्नु थाहा छैन, तपाईँको मन्दिरमा शालिग्राम भएको ठाउँमा तपाईँको मञ्जरीले अर्चना गर्ने भन्छौँ क्या हामी, अर्चना गर्दाखेरि तपाईँको एक पाती चाहिन्छ बुझ्नुभयो। जन्मोत्सव पूजा हुन्छ, तुलसीले शालिग्रामको अर्चना गर्नुपर्छ जन्मतिथिमा, जन्म नक्षत्रहरू पारेर होइन, त्यो गर्दाखेरि तपाईँको एक पाती चाहिँ चाहिन्छ, त्यो थोरै हुन्छ। अनि त्यो कहाँबाट टिप्नु त तपाईँको एक पाती मञ्जरी, घरमा दसजना मान्छे होला नि, दसजना मान्छेको चाहिँ एक वर्षमा अर्चना गर्न त त्यसले पुग्छ, सम्भव छ?
2: होइन, बनाउन सक्नु हो भने एक पानी त बनाइहालिन्छ नि त, कामै त्यसकै लय गर्नुहुन्छ। हामी त यसो दुई चारा रोप्ने
0: होइन, यस्तो यस्तो म तपाईँलाई के भन्यो भने वृन्दावनमा अयोध्यामा जहाँ पनि तपाईँको मन्दिरको बाहिरपट्टि तुलसाको बगैँचा हुन्छ त्यही तुलसा टिपेर भगवान्लाई अर्पण हुन्छ है। अब त तपाईँले भनेको चाहिँ बाहिरको चाहिँ चढ्दैन भन्नु भने त अशुद्ध हो, कतै लेखेको छैन।
2: खोइ अब
0: त्यो चाहिँ
2: के हो, अब गाउँमा भन्नु नि,
0: सुन्नु न, तुलसी चाहिँ मठ भन्दा बाहिरको जोशी छेत्री हुने, अनि पिपल चाहिँ कहाँ कहाँ रोप्यो भने शुद्ध हुने, फेरि त्यो पनि त होला नि त, त्यही भएर आदि कुराहरू क्या, त्यो तपाईँलाई कसले त्यस्तो भ्रम सर्क्यो त्यही त लु भन्नु। अब यो तपाईँको कुरो भयो, अर्को कुरा
2: अनि नि यो जुटो सुटा पर्छ नि गुरु, हाम्रो सिद्धिसरा त रोकिन्छ नि
0: हजुर,
2: अनि हाम्रो चाहिँ के चलन छ भने जुटो पर्दा चाहिँ बाह्रौँ सपिन्टी नगरिकन के अरे एक साथी बसिँदैन, अनि सुतक पर्दा चाहिँ अब ठ्याक्कै एघार दिनकै दिन तिथि श्राद्ध पर्यो भने चाहिँ दस दिनकै दिन पनि एक साथी बस्ने चलन छ, कसो हो गुरु?
0: अब यस्तो हुन्छ, सुत कान्ते मृत कान्ते भन्ने शब्द छ
2: हजुर,
0: सुतकको अन्तिममा। अब तपाईँले एघारौं दिनको दिनमा श्राद्ध गर्नु छ भने उता नारायण भएको छैन भने तपाईँले त अनि एकसाइ गर्नु मिल्छ त,
2: हो
0: त्यही भएर नारायण गरिसकेपछि गरेको राम्रो।
2: अनि यो हामी चाहिँ सपिङ दिन नजोडिकन बाह्रौँ पछाडि मात्रै एक थाकी बसिन्छ, त्यो चाहिँ कसो हो?
0: सपिन्डी गरिसकेपछि अनि बल्ल एक थाकी बस्ने
2: हजुर,
0: सपिन्डी गर्नुभन्दा भोलिपल्ट अब यस्तो हुन्छ, कहिले काहीँ चाहिँ सपिन्डी सपिन्डीकै दिनमा चाहिँ तेह्रौं कर्म गर्नुहुन्छ कहीँ कहीँ होइन
2: हजुर हजुर,
0: नभएदेखि भोलिपल्ट तेह्रौंको दिनमा यता हवन हालेपछि
2: बल्ल एक दिन गरिन्छ। हामी चाहिँ होइन अब तेह्रौंको दिनै तिथि परेको छ भने चाहिँ सपिन्डी सकेर गरिन्छ, कसो हुन्छ? राम्रो कि नराम्रो?
0: अब हवन नगरिकन त तपाईँलाई जुठोले छोड्दै छोड्दैन नि, सपिङ गरेर जुठोले छोड्ने होइन नि, जुठो नछोडिकन तपाईँलाई एक छाकी बस्न फेरि मिल्दै मिल्दैन नि,
2: त्यसो भए तेह्रौं दिन
0: पछाडि नै बस्नु पर्ने, घर शुद्धि भइसकेपछि गर्नु है।
2: हुन्छ हुन्छ, त्यही जिज्ञासाहरू थियो त्यस्तै, पहिले एघारौं दिनको दिनै तेह्रै दिनको दिन पनि पर्न सक्छ नि त कोही बेला,
0: होइन यस्तो हुन्छ, यो के हुन्छ भने तपाईँलाई अब तिथि श्राद्धै गर्नु पर्यो भने दशौं दिनको दिनमा नुन खाइसकेपछि एक थाकी बसेर पनि श्राद्ध गर्न मिल्ने खालको नियमहरू छन्, तर नियम सबै ठाउँमा लागू हुँदैन फेरि होइन,
2: तपाईँको आफ्नै जोडी चाहिँ हामी बस्दैनौ
0: होइन, दस दिन पछाडि पनि गर्न मिल्ने खालको हुन्छ क्या कति ठाउँमा, तर त्यो नाता हेरेर हुन्छ, त्यो नाताहरू हेर्नुपर्छ, कहिलेका आफ्नो हुन्छ कहिलेका अलिक पल्लो स्टेप हुन्छ, त्यो भएर एकचोटि तपाईँले त्यस्तो परेको बेला
2: सपिनी भन्दा बाहिरको चाहिँ दस दिन पछाडि बस्न मिल्दैन
0: होइन गुरु? हो सपिनी भन्दा बाहिरका पाहुनाहरू के भन्छ त्यसलाई आफन्तहरूलाई चाहिँ दस दिन पछाडि पनि गर्न मिल्छ,
2: दस दिनकै दिन एक थाकी बस्नु मिल्ने रहेछ
0: हजुर,
2: हस् त त्यसो भएदेखि अब त्यस्तै के सोध्न जिज्ञासा लाग्छ, अब धेरै धेरै टाइम लिएँ, अब श्रोताहरूलाई त अलिक ठिक त भयो होला,
0: ठिक छ, तपाईँलाई अहिले यसरी कार्यक्रममा फोन लागेन, सोधौँ लाग्यो भने यही नम्बरमा दिउँसो फोन गरेर मैले गुरुदेवलाई श्राद्धको बारेमा तिथिको बारेमा केही कुरा सोध्न मन लागेको थियो भन्नुभयो भने मका फोन आइपुग्छ है।
2: होइन त दिउँसो सोधेँ भने मलाई मात्रै थाहा हुन्छ होइन, अब यो कार्यक्रममा सोधे भने चाहिँ सबैलाई श्रोताहरूलाई त लाखौँ उहाँलाई थाहा हुन्छ नि त भन्न खोजेको।
0: ल ठिक छ, कति बासी मान्छे ल हुन्छ छुट्टी हो। राधे राधे।
2: हस् राधे राधे गुरु।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँ र मेरो प्रत्यक्ष कुराकानी भइरहेको छ। तपाईँ कहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ, दिउँसो फोन गर्न कसलाई मन लागेको छ, चिनारो हेर्नु छ भने आज हामी दिनैभरि तपाईँको सेवामा तत्पर रहनेछौँ। फोनमा सम्पर्कमा कुराकानीमा रहेर हामीसँग जोडिन सक्नुहुनेछ। यतिखेर 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानीमा रहनेछौ। यतिखेर एउटा कमेन्ट आएको छ, कमेन्टलाई वाचन गरिहाल्छु। राधे राधे गुरु, म प्रज्ञा घिमरे इलामबाट सनातन रेडियो सुनिरहेको छु भन्नुभएको छ। विशेष आभार, विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रममा तपाईँहरू नेपाल

0: सुन्छ रेडियो टाइगर 99.2 MHz गर्दन छ सधैँ बाघ सुन।
1: बुढी ल मलाई अफिस जानु लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
3: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
3: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुने।
4: Radio Tiger Studio Time.
5: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा

0: बिलिङ गर्दै आएकोले असार एक गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन एक गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 रूपियाँ जरिमाना असूल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्स्योट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। वहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका 2 बेलाको दुर्गा सामुदायिक वनभित्र ट्याक्टर सहित माटो लिन गएका बेला माटोको ढिस्को खसेर राजपुर गाउँपालिका 2 बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसी अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्ने योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
7: ए लिनुस् त।
6: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
7: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
6: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
7: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
6: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
8: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-4875।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अन्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
11: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एलबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: यो हो रेडियो टाइगर 99.2 MHz।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा।

0: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पायो त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी।

साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: गाउँघरको रेडियो, ठाउँ ठाउँको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज

0: गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसँग
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी। सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।
4: Complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बाल बालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्ति सहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटना को निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नायकको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत यस कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना पनि अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा निस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदूरदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सरजू चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनियाँ र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न, जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 30,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेपास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्ने क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बज डिजन आएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेलहरू खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इङ्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इङ्ल्याण्डसँग एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष सहयोगको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी20 श्रृंखला 2-0 र इङ्ल्याण्डसँगको पाँच खेलको टी20 श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जयङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 भन्दा धेरै लागु औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अब केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्ने हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
6: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
7: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
8: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
7: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
8: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
7: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
8: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नुहोला नि फेरि।
7: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
9: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
10: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
10: ए रमेश पर्ख न, कता हिँडेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज म फेरि नमन सपिङ सेन्टरमा जाइदु
10: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
10: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
9: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
13: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
14: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसूति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला छाला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, खुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढी

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
8: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3 शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ABC, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बिपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ जुन।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बबासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-6 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिका बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-97774।
1: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनचा सधैँ बार चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
1: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
2: तराईमा हिजो छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई अरू केसँग खोज्नु पर्ने हुन्छ।
0: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा चल्दै। भारत फेरि आईसीसी T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न।
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि हप्ता परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। जापानको 21.5 अर्ब भन्दा बढ़ी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि निर्माण शुरू गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ। कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको सञ्चालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ। सुरुङ मार्ग सञ्चालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन। त्यसपछि गाड़ीको आकार अनुसार कम्तीमा 60 रूपियाँदेखि बढ़ीमा 600 रूपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाडौँबाट बाहिरिदा शुल्क केही सस्तो पर्नेछ। धादिङको सिस्ने खोलादेखि काठमाडौँको बलम्बु जोड्ने यो सुरुङ मार्ग सञ्चालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घण्टौंको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाडौँ आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ। यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ। संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवनमा सुरक्षित राखेको र भदौ 24 गतेको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाँडिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप रूपमा प्रश्न पत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्न पत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाए 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लिक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डीन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डीन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपक राज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्न पत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कडा कार्यवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
0: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्ष बीच वार्ता शुरू भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 औं सत्याग्रह शुरू गर्नुभएका डाक्टर केसीको अनशन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढ़ी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसो पछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जैसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा, शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोड़फोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपिट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 जना स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता आक्रमणकारीमाथि कार्यवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
0: मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 वटै जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 जना तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमानागाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कमजोर हुन थालेको मनसून र पानी पर्ने सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले नागुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षीयबीच वार्ता शुरू चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगंजका अस्पतालमा अनिश्चितकालीन हड़ताल लगायतका खबर प्रस्तुत गरे
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्ड उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीका थलीमा 34 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ मनसून न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ यसै गरी कोशी मधेश र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढ़ी छ धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसून नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन् साँच्चै अहिले नै मनसून कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर नमिन्द्र दाहाललाई सोध्नु भएको छ
2: पहाड़ी क्षेत्रमा धेरै जसो पानी ठिकै छ औषधको नजिकै छ राम्रो पनि भइरहेको छ धेरै जसो समस्या चाहिँ तराईमा छ तराईमा चाहिँ परेकै भए पनि एकदमै एकैचोटि परेर धेरै दिनसम्म सुखाहरू हुने समस्याहरू चाहिँ अहिले बढ़िरहेको छ त्यही भएर यसपालिको जुन मनसुनको हेर्दाखेरि तराई क्षेत्र अलिक बढ़ी प्रभावित भइरहेको छ विशेष गरी मधेस पहाड़तिर चाहिँ औषधमै पानी भइरहेको हुनाले यो प्रक्रिया पनि छ अब अहिले अलिक कम भएको त बुझिहाल्यो किनभने यो रिदममा अस्ति पानी पर्यो कम भयो फेरि आउने क्रममा छ यो सोमबार मंगलबार काठमाडौँ पूर्वलाई त छैन पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको छ
10: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ
2: विगतको 1 दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पूरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले त्यसो भए भर पनि पर्छन् अहिले होइन अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रेडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमको प्रभावकारी भएको छ त्यति हुँदाहुँदै पनि अब ठूलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ ठूलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ, तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र अनि फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बर्स्ट भन्छौँ कहिले काहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिलेकाहीँ तयारी गर्न भ्याउने गरी नै त्यसको पूर्वानुमान गर्नलाई अलिकति कठिन हुन्छ, त्यति मात्र इस्यु छ अहिले भनौँ न। राष्ट्रिय स्तरमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै असन मिल्छ अहिलेको पूर्वानुमान, तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिलेकाहीँ मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ, तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि होइन र, पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
10: केही ठाउँमा रोपाई हुन बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ, रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
2: अझै पनि मनसुन असोजसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असोजसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नि आत्तिहाल्नु पर्दैन, तर जहाँसम्म रोपाईहरू पूरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ के अब आकाशकै पानी भर पर्नुपर्ने, अब कुलोहरू अब मूल नफुटेको केसमा स्थानीय मूलहरूको नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ, तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसेकम सोमबार मंगलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला, पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए, तर यदि हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ, पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमिन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
0: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क ठप्प हुँदा आवतजावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध सड़कको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको हो। सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रूकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै अरखाँचीमा सन्धिखर्क गोरुसिंगे सड़क, मुस्ताङमा जोमसोम कोरोला सड़क र रसुवामा मैलुङ स्याप्रोवेशी सड़क पनि पूर्ण रूपमा अवरूद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाई छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा सब फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगडा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको को विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटिहानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन का अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाइ छ।
5: शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई भन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका शेयर संख्या 18,60,29,58,782 किता रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजीवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गतेसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बाडिङ्लो माइग्रेटरी ल्याण्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाई चराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढ़ेको बताउनु भएको छ। यसैगरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजीवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौं तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार हुनेछ।
5: नेपालको पुरूष भलिबल फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 खेलाड़ीलाई 6 टोलीले अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाड़ी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाड़ी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्की खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एनबीएलमा हरेक टोलीमा 12 खेलाड़ी रहनेछन्। हरेक खेलाड़ीले 3 विदेशी खेलाड़ी अनुबन्ध गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट 1 खेलाड़ी राख्नुपर्नेछ। एनबीएलको पहिलो संस्करण आउँदो भदौ 12 21 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी T20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको T20 श्रृंखलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृंखलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा 5 खेलको T20 श्रृंखलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। T20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिशका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाए।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा चल्दै भारत फेरि आईसीसी T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाघ झै
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं।

0: का विभिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
7: सन्जु, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हिँडेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइ तु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
8: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
11: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
12: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
11: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
12: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन?
11: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि। हो, त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
12: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
11: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
12: प्रोप्राइटर लक्ष्मण चौधरी। सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया। सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरनयुक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।

0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
4: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
4: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
4: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
4: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
5: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधैँ बाजुसँग।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्रि।

यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।